Thank you.

प्रकृति जड़ी बूटी उद्योग

एकजुट रोजगारी र कृषि मन्त्रालय प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढाइने देशमा 19 केन्द्रीय सदस्य मनोनित चितवनमा बढिएको फलमी 54 सवारी साधनलाई कारवाही स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री प्रभावमा अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्दै थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन नरसिंह वात्रा जेल मुक्त र अमेरिका अनि स्कटल्याण्डसँग नेपालको सीमा

असेल. बँकेत 34.1% अर्थात 1,46,507 जण विद्यार्थी वेळी नोंदणी झाले असेल.

यानी शिक्षा में होने वाले केंद्र में राज्य सरकार ने आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम मार्फत श्रम बजार में परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्षमा रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगरी नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपिआईसी पासपोर्ट राखेर डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउनु

0: kadın basıp konuşana kadar yiyip olsa.
1: Anne,

0: व्यवस्थित पक्षकार भएर कार्यवाहीका लागि विशेष सेवा प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिँदैछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा पठाइनेछ, जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
1: सबै छात्रवृत्ति कार्यक्रमलाई एकैतामा आधारित डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयं सेवक कार्यक्रम सञ्चालन गरिएको छ। डिजिटल साक्षरता नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढाउने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थ प्रदर्शन जोड्दै व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। यसैबीच नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेको छौ।
2: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन् तर त्यो सन्दर्भ यो नीति तथा कार्यक्रम हो। राष्ट्रपतिमा अपाइएको संयुक्त उनलाई संसदलाई पाइएको यो चाहिँ के भयो नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुरा चाहिँ यहाँ आए कार्यक्रममा चाहिँ अलि स्पष्ट ढङ्गले कार्यक्रम हो हाम्रो प्रत्येक कार्यक्रम चाहिँ आउन सक्ने
0: हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनु भयो
2: कार्यक्रममा चाहिँ धेरै भिन्नता पनि छैन। के कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने भनिएको छ

कृष्ण सरकारले ल्याउन खोजेको परिवर्तन र सुधार गर्नको प्रयास

यसै तर सम्बोधनका क्रममा उहाँले धेरै कठिन नतिजाको जिम्मेवारी लिए र थप ठूलो चुनौतीको सामना गर्ने र बलियो र निष्पक्ष विधान बनाउने वाचा गर्नुभएको छ। पार्टीले प्रतिगमेको स्वीकार गर्दै प्रधानमन्त्रीले आफूले गरेका ठूला राजनैतिक छलफल सही भएको समय

सामाजिक रूपों के सामुदायिक सूचना नेटवर्क CIN साझा करना अब कृषि नीति र कार्यक्रम ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील सेवा पेसाको रूपमा स्थापित गर्ने लक्ष्य सहित सरकारले आगामी

सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अनुसारिएको छ। उत्पादन भण्डारण प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।

0: विशेषगरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिनेर त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यावहारिक कदमका रूपमा हेरिएको छ। सरकारले निजी क्षेत्र र सहकारीले समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
1: सहकारी खेती र कृषि
0: सरकारले जोखिम व्यवस्थापन तर्फ पनि ध्यान दिएको छ।

0: 上，
1: 上面是上高了，你把你头发不是长

वैदेशिक रोजगारीबाट फस्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढाइने कांग्रेसमा 9 केन्द्रीय सदस्य कांग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित चितवनमा बढी धुवा फाल्ने 54 सवारी साथहरूलाई कारवाही स्थानीय चुनावमा हार छोडेपछि बेलायतका प्रधानमन्त्री तथा अमेरिकी राष्ट्रपतिले भूमिबाट चीनको प्रभावी गर्ने जापानका पूर्व प्रधानमन्त्री श्री अमेरिका र स्कटल्याण्डसँग नेपालको सिरिज आजदेखि नेपाल र स्कटल्याण्डसँग आज खेल्ने जुन

individuals.

이렇게 방어수사 준사님이 끝나는 거예요. 침바둑이지. 자, 원래 이런 분들 앞서지 않는 방수의 분들 저는 침바둑이지 않을까?

નોકરી પાસે ગુટો થઈ રહ્યા છે. ખુશી આવી નથી.

Thank you.

ସେଠା ପାଣି ପିଇ ଶରୀର ଯୋଉ ଖରାପ ନ ଜମି ଫଳକୁ ଖାଇ

Thank you.

Yeah.

नमस्कार। बिहार सात बजे को समाचार में तपाईलाई स्वागत छ। म कुमार मुख्य शीर्षक पाँचपुरीमा सुकुम्बासी बस्ती हटाउने सूचना फिर्तालीमा माग गर्दै नगर प्रमुखलाई पाँचपुरी ज्ञापन पत्र, राजापुरमा शिक्षकलाई समावेशी शिक्षण शैली सम्बन्धी तालिम, वन कार्यालयको अतिक्रमण खाली गर्ने सूचना फिर्ता पर्दैमा सुकुम्बासीको प्रदर्शन, एसईए परीक्षा फलमा 65% विद्यार्थी उत्तीर्ण र 150 सरकारको नीति कार्यक्रम। वन क्षेत्रमा रहेका सुकुम्बासी भूमिहीन बस्तीहरूको बस्ती हटाउने डिभिजन वन कार्यालय प्रक्रियाको 15 दिने सूचना फिर्ता लिन माग गर्दै संयुक्त भूमि अधिकार संघ खर्च नगर समितिले पाँचपुरी नगर प्रमुख बहादुर खड्कालाई 5 महिने ज्ञापन पत्र बुझाएको छ। डिभिजन वन कार्यालय प्रक्रियाले वैशाख 14 गते जारी गरेको 15 दिने सूचना मार्फत वन क्षेत्रमा निर्माण गरिएका डहरा तथा खेतीपाती हटाउन निर्देशन दिएपछि जिल्ला

कार्टर मासर चौक संगम बस्ती कुरकुरे डाला राम बस्ती तथा अमर महिला सामुदायिक वन आसपास का क्षेत्र में लामो समय देखि बसोबास करते आएगा नागरिक हटाने प्रयास तत्काल रूप में मांग कर समिति ने भूमि ऐन 2021 को आठौ संशोधन अनुसार भूमि इंटरनेट सुकुम्बासी और व्यवस्थित बसोबासी बसोबास गरिरहेको स्थान में व्यवस्थापन गर्नुपर्ने मांग गरिएको छ। साथै वन ऐन 2076 तथा निकुंज सम्बन्धी ऐन संशोधन करी अवादीमा परिणत भइसकेका बस्तीलाई कानूनी मान्यता दिनुपर्ने उल्लेख गरिएको छ। ज्ञापन पत्रमा राष्ट्रिय भूमि आयोगको कामलाई तीव्रता दिन जगत संकलन नाप्ना तथा ऊर्जा वितरण प्रक्रिया शीघ्र अघि बढाउन पनि आग्रह गरिएको छ। पर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने चेपाल चिसा पानी राजा बेतनी भूमिया अस्मिर र थुम्ने लगायत गाउँमा 2028 सालदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई विस्थापित गर्न नपाइने समितिको भनाइ छ। ज्ञापन पत्र बुझ्दै पास गरेका नगर प्रमुख र बहादुर खड्काले वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको निष्पक्ष छानबिन गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले वास्तविक सुकुम्बासीले न्याय पाउनु पर्छ भन्नेमा नगरपालिका दृढ रहेको उल्लेख गर्दै स्थानीय तहले अधिकार दिए वास्तविक सुकुम्बासी पहिचान गरी लालपूर्जा वितरण गर्न सकिने धारणा राख्नुभएको थियो। नगर प्रमुख खड्काले नेपाल सरकारले पहिले निष्पक्ष छानबिन गर्नुपर्ने वास्तविक सुकुम्बासीलाई छुट्याउनु पर्ने तथा पुस्तौदेखि बसोबास गर्दै आएका नागरिकमाथि न्याय हुन नहुने बताउनुभयो। उहाँले नागरिकमाथि डोजर चलाउनु मात्र समाधान नभएको र नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व भएको पनि स्पष्ट पार्नुभयो। यसैबीच भूमि अधिकार तथा सर्वोच्च संगठन जिल्ला सहसचिव सुरबीर विक जिल्ला अध्यक्ष रामी विक तथा संयुक्त संघर्ष समितिका जिल्ला सभाकार दत्त बहादुर विकले वन कार्यालयको 15 दिने सूचना तत्काल रोक्न र बसोबासको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। संयुक्त भूमि अधिकार संघर्ष समितिले पासपोडी बजारको किसान चौकबाट रयाली निकालेर नगरपालिकामा पुगेर पूर्ण सभा गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बिसाएको हो। बर्दियाको राजापुर नगरपालिकामा शिक्षकहरूलाई लैंगिक रूपान्तरणकारी समावेशी शिक्षण शैली तथा कक्षा व्यवस्थापन सम्बन्धी 2 दिने तालिम प्रदान गरिएको छ। बाघ युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत आयोजना गरेको तालिममा परियोजना अन्तर्गतका विद्यालयका 21 जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य विद्यालयमा सुरक्षित समावेशी मैत्री तथा लैङ्गिक उत्तरदायी सिकाई वातावरण निर्माणको लागि शिक्षकहरूको ज्ञान दृष्टिकोण र व्यवहारिक सिप अभिवृद्धि गर्नुको गर्नुभएको आयोजकले जनाएको छ। उद्घाटन कार्यक्रममा पार्क युनेस्को क्लबका परियोजना संयोजक तथा उप कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले सबै बाल बालिकाले समान सिकायत अवसर पाउन लैङ्गिक मैत्री र समावेशी विद्यालय वातावरण आवश्यक रहेको बताउनुभयो। तालिममा कृष्ण प्रसाद पाण्डे ईश्वर विक र मनोज पौडेलले सहजीकरण गर्नुभएको थियो। तालिम लैङ्गिक तथा सामाजिक समावेशीकरण सकारात्मक कक्षा व्यवस्थापन बाल सहभागिता र सहयोगी विद्यालय वातावरण निर्माणमा विषयमा केन्द्रित रहेको पार्क युनेस्को क्लबका कार्यकारी निर्देशक राजीव कुलाधर जानकारी दिनुभयो। समूह कार्य अन्तर्क्रिया खेल भूमिका निर्वाह र भिडियो प्रस्तुतिकरण मार्फत सञ्चालन भएको तालिमपछि सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा समावेशी र लैङ्गिक मैत्री सिकाई वातावरण निर्माणका लागि विद्यालय स्तरीय कार्ययोजना समेत तयार गरेका छन्। सहभागी शिक्षकहरूले यस्ता तालिमले गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
निर्वाचन वन कार्यालयले जारी गरेको अधिकारमान खाली गर्ने सूचना फिर्ता लिन माग गर्दै पर्टियाका फुने हिंसु गुम्बासीले प्रदर्शन गरेका छन्। संयुक्त फुने अधिकार संघर्ष समिति प्रत्याको अपमानमा हिजो जिल्लाका थोरै स्थानीय तहमा प्रदर्शन गरेका हुन्। उहाँहरूले डिभिजन वन कार्यालयले वैशाख 14 जारी गरेको 15 दिने सूचना फिर्ता लिन माग गरेका हुन्। वन कार्यालयको जारी गरेको अधिकारमित क्षेत्र खाली गर्ने 15 दिने सूचनाको म्याद हिजो सकिँदै सकिएको छ। संयुक्त भूमि अधिकार संघर्ष समितिको आयोजनामा मुक्त कमैया भूमिहीन अधिकार संघर्ष समिति भूमि अधिकार तथा सर्वेक्षण संगठन नेपाल अखिल

ప్రేతమన్ పరీక్షాసే चौसठी परीक्षार्थी को परीक्षा पर प्रकाशित करे और नतीजा अनुसार 3.60 देखि 4 जीते लगने विद्यार्थी को संख्या 39,392 रहेको छ। त्यसै गरी 3.20 देखि 3.60 जीते प्राप्त गर्ने विद्यार्थी को संख्या 372 रहेको छ। त्यसै गरी 2.30 ल्याउनेको संख्या 94,222 रहेको छ। त्यसै गरी 2.40 2.50 पाउने विद्यार्थीको संख्या 55,977 2.40 ल्याउने संख्या 51,090 र 1.60 2 ल्याउने विद्यार्थीको संख्या 7 रहेको छ। परीक्षामा 1,46,576 विद्यार्थीले एनजी ल्याएका छन्। गत वर्ष चैत 19-29 गतेसम्म सञ्चालित यसै परीक्षाको नतिजा सोमबार 9 बजे प्रकाशित गरेको हो। यस वर्ष परीक्षा सञ्चालन भएको 29-3 परीक्षाफल प्रकाशित गरेको हो। कक्षा 10 तालिका कक्षा 10 परीक्षा नियन्त्रक टुक्राज अधिकारीले सबै सरकारवालाले सहयोगको कारण दोधीको समयभन्दा 1 दिन अघि परीक्षाफल प्रकाशित गर्न सफल भएको जानकारी दिनुभएको छ। अब राष्ट्रिय समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सचिव बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। सिन्दरबार स्थित संघीय संसद भवनमा उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले आर्थिक विकास, पूर्वाधार प्रवर्तन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले गत निर्वाचनमा

पढ्नका लागि 100 भन्दा मास्क मात्र पनि विविधता कार्यक्रम प्रस्तुत गरेको सरकारले भौतिक पूर्वाधारको विकास सूचना प्रविधिको प्रयोग एवं वित्त तथा प्रशासनिक मोडल कार्यक्रम समावेश गरिएको छ। वैकल्पिक विकास वित्त कोषमा खोजेर निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडेल लागू गर्ने जनाएको छ। यस्तै रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र समय सीमा सहित अघि बढाइने आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल ट्र्याकिङ जग्गा प्राप्ति र कर सम्बन्धी अवरोध समाधान गर्ने आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने नीति लिएको छ। सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने सार्वजनिक संस्था सुधार गर्ने र खर्च कटौती गर्ने लक्ष्य राखेको सरकारले सीमारहित अर्थतन्त्र र तरलहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्ने भएको छ। विविधता कार्यक्रममा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता दिई वैदेशिक मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखेको छ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरेर महत्व दिएको छ भने नेपाललाई टेक हबका रूपमा अगाडि बढाउने सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत दिने लगानी सहजीकरण गर्ने लक्ष्य राखेको छ। सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म 20 दिनभित्र सम्पन्न गर्नेको लागि 100 नीति लागू गर्ने पुगे भन्दा बढी लगानी गर्ने लगानीकर्तालाई नेपाली लगानी भिसा उपलब्ध गराउने नयाँ कार्यक्रम अगाडि सारेको छ। स्टार्टअप नेपाल पोर्टल मार्फत लगानी गर्नेलाई 1 दिन कम्पनी दर्ता कर छुट त्यो पुँजी लगायतका सेवा प्रदान गर्ने ग्रामीण अर्थतन्त्रको पुँजी निर्माण र कृषिलाई सम्मानजनक र उत्तमशील पेसाहरूको स्थापित गर्न बहुपक्षीय लगानी प्रथम प्रारम्भ गर्ने भएको छ। त्यसै गरी वैदेशिक रोजगारीबाट फैलिएका जनशक्तिलाई कृषि उद्योगमा आकर्षित गर्ने लगानी

प्रमाणित प्रशासन सेवा जनपद पर अपना सभी स्थान प्रभाव विस्तार करने आधुनिक प्रगति बढ़कर गुणात्मक स्तर करने कार्यक्रम समाप्त कर नेपाल कार्बन प्राधिकरण करने घरेलू उच्च सतर्कता केन्द्र स्थापना करने अंतर्राष्ट्रीय जलवायु वित्त पहुंच वृद्धि हरित फंड ढांचा विकास करने नेट जीरो 2045 पूर्ण प्रतिबद्धता का साथ कार्यान्वयन करने योजना अगाड़ी सारेको छ। राष्ट्रीय औद्योगिक नीति तर्जुमा करने राष्ट्रीय उद्यम प्रवर्तन सुविधा दिने नेपाल व्यापारिक रणनीति और व्यापार खाता न्यूनीकरण कार्य योजनाको प्रभावकारी कार्यान्वयन करने विषयलाई सरकारको नीति तथा कार्यक्रममा महत्वको साथ समावेश गरिएको छ। भिजिट नेपाल 2085 पूर्व तयारीका लागि पर्यटक आगमन प्रति पर्यटक खर्च वृद्धि र व्यवसाय अवधि बढ़ाउन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्तन गर्ने देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने नेपाल होमस्टेको ब्रान्डिङ गर्ने नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानूनी व्यवस्था गरिरहेको छ। विदेशी रोजगारीबाट फर्केका युवाको सिपाही डिजिटल सिप पासपोर्ट अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यवसायिक प्रमाणीकरण उपलब्ध गराइनेछ। विश्लेषण लगानी मिलान कोष रोजगार प्रबन्धनका सशस्त्र नयाँ कार्यक्रम समावेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिकाको उत्तरदायित्व बजेट कोड लागू गर्ने राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने हिमालय ओर्जिन वाटर अर्थात नेपाली जलको ब्रान्डिङ गर्ने कार्यक्रम समावेश गरिएको छ। लगानी एक्सप्रेस लगानी सानदेखि शून्य तीन खरिद नीति लागू गर्ने या आयको अधिकतम प्रयोग गर्ने ब्रान्ड नेपाल अभियान सेन्ट्रल रिस्पोन्स युनिटी ज्ञान बैंक स्थापना एकल सेवा केन्द्र सबै कार्यालयमा स्थापना गर्ने राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनसंरचना गर्ने विश्वसनीय ज्ञान तथा राष्ट्रिय नीति स्रोतको रूपमा विकास गर्ने लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरिएको छ। हामी समाचार अन्त्य भइसकेका छौँ। समाचार सक्नु केही समाचारको मुख्य मुख्य शीर्षक पुनः एकपटक सूर्यमा सुकुम्बासी बस्तीबाट अन्य सूचना फिर्ताले नम्बर प्रमुखलाई समाजमा विज्ञापन पत्र राजापुरमा शिक्षकलाई समावेशी शिक्षा शैली सम्बन्धी तालिम कार्यालयको अतिक्रमण खाली गर्न सूचना विरुद्ध प्रत्याग सुकुम्बासीको प्रदर्शन एसी परीक्षा फलमा 65% विद्यार्थी उत्तीर्ण र 100 भन्दामा सरकारको नीति तथा कार्यक्रम बिहान 7 बजेको समाचार दिने बेलुकी 5 बजेको मौसम ब्रेकिङ लिएर आउँदैछौ। तबसम्मका लागि प्राविधिक साथी अनुसँगै म कुमार पनि बिताउँछु। रेडियो प्रभावित सुन्दै गर्नुहोला।

0: वित्तीय संस्थाबाट कर्ज लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्ज भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँ

कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

प्रदान गर्ने

सहकार्यमा स्वास्थ्य कार्यले गर्दा जनहितमा जाने सन्देश

0: रिजनलोजी त्यसलाई त्यहाँ चिन्ताकै क्षेत्रमा थिए।
1: तिनीहरूको

பாசன், நரபாதி பாசன், பத்தோடைய மனசுல கொஞ்சம் விதிக்கணும்.

0: केन्द्रमा उसको आफा भनिए अब केटी बहिनी समस्या परेवाका छ पर जहाँ नाम नछिने समाजको उपाय त अच्छा हो नि थिए याद त बिना हरेक समय पञ्चायत बजे हेरेको जवान
1: समस्या प्राप्त समाधान हो।

Thank you.

Thank you.

Thank you.

Well, that's an honest and enlightened feeling.

Thank you.

0: आर्थिक समस्याबाट बच्ने उपायहरू
1: आफ्नो घरमा अरूसँग खुलेर कुरा गरौँ
0: स्वस्थ खानपिन साथै राम्रोसँग सुत्ने गरौँ
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
0: काममा व्यस्त रहने र आवश्यक काम नलिऊ
1: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
0: मादक पदार्थ र लागु औषध सेवन नगरौँ
1: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौँ
0: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
1: नेपाल सरकार

0: समूहको ध्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को भने विकल्प छैन।
0: रक्तदान

0: भद्रता, नागरिक स्वास्थ्य प्रति हामीहरूको भद्रता खाति नागरिक स्वास्थ्य सेवामा सर्वसुना फुटबलकै तिरैले यहाँका कुनै स्वास्थ्य सेवामा आवश्यक तरलता खालेसे कौशल्य अस्पताल भाषकरीमा सम्पर्क गर्न आर्थिक अनुरोधका लागि
1: अस्पताल सेवा
0: चौबिसै घण्टा डाक्टरले प्रत्यक्ष निगरानीमा उपचारका लागि
1: प्रत्येक दिन बिहान 8 बजे सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजियो डाक्टर से त्याग छाती कलेजो नसा मुटु चेप जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निम्न सर्जरी, हात जोड्ने तथा जनरल सर्जरी, प्रसुति सेवा, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराजाए।
1: 24 घण्टा डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भा। सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भा। केरला शिशुको मुख बिना नसा दाब होइन, हातद्वारा अनि चल्ना बिरामी मुकाका फिजियोथेरापी तथा एकुप्रेसर थेरापी विधि बसे उपचार गरिन्छ।
0: फिजियोथेरापी तथा एकुप्रेसर थेरापी चाहिँ सफल उपचार गर्छ।
1: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिन्छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग, ज्येष्ठ नागरिक सेवामा 10% छुटके व्यवस्था गरिन्छ। कोशीले अस्पताल प्रणाली बाँसकरी शाखा 5 बाँसकरी बर्दिया पुरान पेट्रोल पम्प दक्षिण पाँचर
0: सम्पर्क फोन नम्बर 084-400-1992 ओ 084-400-2010 बाँसकरी बर्दिया।

Thank you.

0: Sen mutlaka annemi arıyor musun?
1: Bu yıla kursiyonu

Thank you.

0: इच्छा विपरीत जबरजस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई और प्रतिष्ठा या पैसा को मुख में पाएर यहाँ जुटिया राखिने यौन सम्बन्ध जबरजस्ती कारण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती कारण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं।
1: सरकार विज्ञापन हो।

विदेशी नागरिक समय

नेपाल सरकार विज्ञापन बोर्ड।

भरोसा शनि को इंसुरेंस।

गैर कानूनी और वित्तीय अनुशासन विरुद्ध

सम्पर्ण समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बनाऊ। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य

Yani yaşam şartlarımız bu ne kadar önemli.

0: प्रक्रिया गुण स्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसगढी 5 बाँसगढी
0: सम्पर्क

స్వర్గానికి తయారు చేయబో.

0: पाकिस्तानतिर कतिलट छ गएक लघु वित्त संस्थाहरूको मन्जिर क्षेत्रबाट छ टिकी ऋण पाएको छ
1: कर्जा भुक्तानी गर्दा ऋणी कानुनी नैतिक दायित्व हो।

Ay, ¿qué onda?

प्रयोग गर्दा

Thank you.

0: मैले फाइदा बाँचेको त धेरै लेखि सकेन मेरो कहिले त सबै थियो नि खुसी धेरै आउने भएको
1: नि अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ पानी प्रशस्त पिउने गरौं शरीरलाई शीतल राख्न मौसमी फलफुल खाऊ साथै घर वा विद्यालयको खाना चिस्याउने उपायहरू अपनाऊ
2: वान इन्टरनेसनल नेपाल र फेरि वातावरणीय विशिष्टता सम्भावी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा

0: कर परियोजना द्वारा जनहित का बाकी जा रही संदेश।
1: नमस्कार, मेरा नाम योगेंद्र चौधरी, वर्षगृह नगर पालिका वार्ड नंबर 4 जिला। मैं प्रॉपर्टी जड़ी बूटी उद्योग भंडार करता राष्ट्र सबके किस्म का अवसर करने देखो। हमारे प्रॉपर्टी जड़ी बूटी उद्योग वाला हामीहरूले ग्यासले भल छ काम छ बसले जन्डिसले पठाइदिए लगायत सबै ठाउँमा पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। नागरिकता छ भने महत्त्वपूर्ण विषाक्त चिजले बोकेर सबैको औषधि उपचार गर्ने गर्छौँ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने सिफारिस लिएर आएकालाई मैले पचास पैसा नलिएर औषधि उपचार गरेपछि अहिलेसम्म धेरै ठाउँबाट यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छ। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासु पाएको आँखामा मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-20-21-29-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

0: ఆ తీర్చేత సమకటపడను తిన్నాను
1: ধ্যান

ਸਾਨੂੰ ਕਹਿ ਤੈਨੂੰ ਫਿਰ ਦੁੱਖ ਕੋਈ ਨਾ ਹੋ ਜਾਏ ਨਾ।

0: महिला इच्छा छ तपाईँले महिला हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोरसाल परासाल जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी हजुरले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै काम चेयरको सहकारीमा शरीरको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उठाइ दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा शरीरको इन्सुरेन्स लगाऊ।

Yeah, that's not even helpful.

92 1 72 92 1 72 92 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72 1 72

0: स्वस्थदायी र सुस्थ सन्तान हो। गर्भावस्था स्तनपानलाई थप खानाका सँग नियमित रूपमा आइरन क्याल्सियम खानी छुटाए स्वस्थदायी सुरक्षित परिवार।
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियासे जनहितमा जारी सन्देश।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मिन्, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरणतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आफ्नै भाषा आफ्नै आवाज, समावेशी रेडियोको साझा आवाज, यो हो रेडियो गुरुबाबा एफएम 89.7 मेगाहर्ज।

Es que

विद्यार्थी शिक्षक तथा अनुभवात्मक कुरा आदि तथा

प्रारम्भिक समन्वयका कारण यो सफलता हासिल गरेको विद्यालय यी माध्यममध्ये आदि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रतिबद्धता जनाएको छ। बढ्दै पढाइ लाग्न सक्ने चारजना प्रथमसे पक्राउ गरेका जिल्ला प्रहरीकाले बर्द्याधक निरीक्षक प्रकाश सिंह कार्यक्रम अनुसार कोरिया नगरपालिका एघार गढी स्कूल बाइपास स्थित भारत सीमा नाथमसे नेपालहरू एकीकरण पाकेका वैजनाथ गाउँपालिका दुई विद्यालयका बीस वर्षीय सुनिल सुनाथ अधिक शङ्करनाथका सेत

0: बाट आज प्रतिनिधि सभाको कचहरीबाट सम्बोधन गर्दै भए सबै पुराण व्यक्तित्वहरू एकको ठाउँमा भएका हेर्न सबै निर्णय चिकित गर्नुबाट संयोजक प्रदर्शन पुराण हो लोक बीचको खुल्टी खाल्ट समाज राजनीतिहरू विभाजित गर्न खोज्न असन्तुष्टि व्यक्त गर्नुबाट सवाल पुरानो लेउ पनि हो त सवाल सही हो गलत हो मात्र पुरानो भाषे विभाजन विभाजन सही हो गलतको बहस्य समाजमा रूपान्तरण रूपान्तरण सहितका लेउ एकताको आधार दिएर उहाँ भेटिनुबाट
1: राजपुरी नगरपालिका भित्रको औपचारिक क्षेत्रमा काम गर्न सर्वप्रकारको लागि दुई क्षमता विकास तथा कार्ययोजना निर्माण कार्यशाला लिन्छ।

सुक्खाका दिनहरू चाहिँ बढ्न सक्ने

0: दिनको रातको गर्ने जीवन सुखाएर उपाय पर्ने दिनको संख्या वार्षिकी
1: पानी चाहिँ कम पर्ने दिनहरूको संख्या पनि बढ्न सक्छ भन्ने सम्भावना छ।
2: दस दिन पन्ध्र दिन पानी परिकलश
1: त हाम्रो किसान दाजुभाइ तथा हाम्रो
0: किसान दाजु भएर सरकारी तर्फले नगरपालिकाको नगरपालिकाहरूको पूर्ण तयारी भएर किसानहरूको सहयोग पुगाइसकेको भएर हाम्रो यो अभियान प्रधानमन्त्री कलापट्टि शुक्रबार सिकाएपछि सिँचाइ व्यवस्थाको उत्पादन पोखरीबाट पानी जम्मा गर्न अप्लाई गर्नलाई
1: अप्नाउनु पर्ने हुन्छ।
0: यो हामीलाई प्रभाव मानेर अब यो पिना पछि फेरि अध्यापक गर्ने बाटी उपलब्ध अवस्था कसरी हाम्रो फाइदा हुने अवस्था है कि नआएकोलाई विषयमा अरू प्रभावको जानकारी कहिले बाटी ऊ जानकारी फेरि लिने नगरपालिका कृषि अनुसन्धान परिषद समन्वय परिस्थितिमाथि हाम्रो कृषिमा संशोधन हुँदै थिए सूचना लेख कुराको ध्यान लगेन उहाँका हेरचाह कसरी कर्म गर्ने विषयमा सभाले

बजेदेखि साढे आठ बजेसम्म रेडियो एफएम 99.7 मेगाहर्ज पर्दिया सुरु एफएम 101.2 मेगाहर्ज सुरु खुम्बु र रेडियो सिन्धु 105 मेगाहर्ज सिन्धुपाल्चोकबाट प्रसारण हुनेछ।

0: Lázaro, caraca, era do café na Rondina.
1: Yeah.

Yeah.

छानी सम्मान गरिने

कि किसानहरूलाई आधिकारिक जिल्ला कार्यमा मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा चाँडै बन्दका कारण करिब 1,50,000 टन मल

0: समय इस कारण भी सरकार प्रमुख भाई साथ मैंने ट्वीट हो गए।
1: बैठक में नेकपा एमाले सत्तारूढ संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेजद्वारा मार गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्न पनि मार गर्नुभयो। जनआन्दोलन र राष्ट्रको सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
2: नीति कार्यक्रम प्रस्तुत मुलुकको समग्र विकास एवं समृद्धि दीर्घ शान्ति एवं स्थायित्व नागरिक सुरक्षा लोकतन्त्र तथा राष्ट्रियताको प्रबलका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकार

स्वरूप गरेका थिइन्। सेता पहिराको सरलीकरण र मेरिटो क्रेसीमा जोड दिएका थिए। ललिता निवासको विस्तृत अनुसन्धान र जटोपट्टिको प्रक्रियादेखि भुटानी सहमति प्रकरणको निष्पक्ष अनुसन्धान तथा हामीले टिटीको शासन अगाडि बढाउने

Mm-hmm.

उनको सेन्ट सत्य स्थान रहेको छ।

Thank you.

I'm not sure if you're going to be able to do that.

Thank you.

सक्छ। त्यस्तो अवस्थामा चुनौतपूर्ण कम्युनिटी होइन परिवार वरिपरि जे हुनुहुन्छ उहाँहरूको सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ। त्यही भएर हामी गाईहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने

Thank you.

Thank you.

Thank you.

Thank you.

ಕಾರ್ಯಕ್ರಮದಲ್ಲಿ ಮನೋಧರ್ಮದ ಸ್ವಂತ ಸ್ಥಳದ ವ್ಯಾಪಾರ ಚೌಧರಿಯನ್ನು

Gracias.

जनपरी सब काम के जीवन लगा पहले से मजा हो रहा है।

Thank you.

स्वस्थ जीवन।

यस्तो प्रयोग पनि मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ, तनाव भए खुल्ला कुरा गरौँ, समाधान लागू पर्छ।

बाटा समाचार सुन्नुहोस्। दलभित्रबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो पद जोगाउन सङ्घर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका तीनजना अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 जना भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टार्मरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टार्मरलाई राजीनामा दिन या त्यसको समय चिन्ह तोक्न भनेका छन्। यसरी मन्त्री परिषद बैठकमा स्टार्मरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्, कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलले त गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई, पाकिस्तानले गएको मार्च 16 मा स्थिति लागू किसान केन्द्रमा कैयौंको ज्यान जाने गरी गएको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उपत्यकामा भएको हवाई आक्रमणमा मारिएको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै 1 दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक चरणका रूपमा लिइएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मात्र भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्प सँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर भएपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मको उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलाने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानम घेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्यालाई अझै बढ्न सक्ने बताए। हालसम्म 7 जनामा हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्न पत्र पाइदिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्न पत्र पाइदिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको भोलिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्ताएको छ।

Yeah,

संदेश

2 गतेदेखि देखि 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुनेछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने ग्राहक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न

राय को पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार

picking up on that.

Thank you.

Gracias.

0: आपका प्रसारण समय का सुखा खाना बैठा मन पड़ेगा मौसम आपन प्रसारण आपका अध्यय से सुखा खाना खोजना उठाता है इस तरह
1: विश्वास बदलाव सही जानकारी पैदलाक उपचार केन्द्र कर्मकर्ता विभाग आधिकारिक रूपेश स्नेक बैंक नेपाल राज्य विभाग र आवश्यक जानकारी लिनु क्षेत्रका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै द्वितीय पूर्वाधार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदोष अनुसन्धान केन्द्र सङ्गठन सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ वित्त सङ्घका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
2: शरीर भएको कपडा माछा पन्ध्र खोइ यत्तिकै भोट बिरुवामा पिसाले
3: अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् है यसरी बाली गालीमा पिसालीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल पिसालीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ पिसाले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ
3: उनी
2: रासायनिक पिसाले प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस अर्ने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ रासायनिक पिसालीको सट्टा जैविक तथा परम्परागत पिसालीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझेँ

I'm not going to be able to do that.

ونحن نقف على الإبرة.